0: Kia ora ana, e te itinanga te kōki airani. Akarongono mai e tata tō rātio, nōrunga i te oraanga kopapa o te itinanga te kōki airani, i te au paraparau me te āpango te orono, e tai wā tuku te ora itu, ki runga i te rātio, Planet FM 104.6.
1: चौतारी यो हो अकल्यान्ड को रेडियो मा गुञ्जिने नेपालीहरुको एकमात्र ढुकढुकी
2: यसमा समावेश हुने छन् नेपाली गीत संगीत समसामयिक कुराकानी तथा संक्षिप्त नेपाली समाचार
3: सुन्न नभुल्नु होला प्रत्येक शुक्रबार साँझ 6:50 देखि प्लानेट एफएम 104.6 मा अथवा इन्टरनेट मा planetaudio.org.nz/hamrochautari